0: यो परिस्थितिका बीच मुख्यमन्त्री बानियाले तीन गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो। बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौँडामा उपस्थित हुन सांसदहरूलाई व्हिप जारी गरेको कांग्रेस संसदीय दलका सचिव मीन कृष्ण महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन 28 गते नेपाल फर्कन लाग्नु भएको छ। हाल हङकङमा रहनुभएका देउवा दम्पति साउन 28 गते मध्याह सभा 12 बजे थाई एयरको विमानबाट काठमाडौँ आइपुग्ने उहाँको सचिवालयले जनाएको छ। उपचारका लागि भन्दै प्रतिनिधि सभा निर्वाचन अगावै सिंगापुर पुग्नुभएका देउवा उतैबाट हङकङ जानुभएको थियो। आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्षमा 48 करोड राजस्व संकलन गरेको छ। 64 करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको 74.45% प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात किमिरेले जानकारी दिनुभयो। कार्यालयले आयकरतर्फ 35 करोड 81 लाख, मूल्य अभिवृद्धि करतर्फ 9 करोड 88 लाख, अन्तशुल्कतर्फ 88 लाख र अन्यतर्फ 1 करोड 43 लाख राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म 74 पटक बजार अनुगमन गरेको जनाएको छ। यो अवधिमा 7 वटा अग्रिम कर कटी परीक्षण, 1 वटा पूर्ण कर परीक्षण, 20 वटा द्रुत कर परीक्षण, 19 वटा संकलन भ्रमण र 5 पटक करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा आयकर संकलन अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर संकलनमा भने कमी आएको कार्यालयले जनाएको छ। कार्यालयले आर्थिक वर्ष 2081/82 51 करोड 41 लाख राजस्व संकलन गरेको थियो। बागलुङको ढोरपाटन शिकार आरक्षमा पछिल्लो समय पर्यटकहरू बढेका छन्। गएको आर्थिक वर्ष 2082/83 37,000 पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 13,000 बढ़ी हो। पर्यटकको आगमन बढ़ीसँगै राजस्व संकलन बढ़ेको छ। गएको आर्थिक वर्षमा पर्यटक प्रवेश शुल्कबाट मात्रै 47,68,000 बढ़ी राजस्व संकलन भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास, प्रचार प्रसार, व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकी पाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो। भोजपुरको हतुवागढी गाउँपालिकाले 50% अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ। पालिकाले कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउन गएको वर्षमा 7,50,000 बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले पशुपालनलाई आय आर्जनको मुख्य पेसाका रूपमा विकास गर्न किसान लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। दूधमा आत्मनिर्भर बनाउँदै किसानलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यले भैँसी वितरणको कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले उन्नत जातका गाई भैँसी वितरण कार्यक्रम मार्फत परम्परागत गोठलाई सुधार गरी व्यवस्थित पशुपालनका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिएको बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा दूध संकलन, बजार व्यवस्थापन र पशु स्वास्थ्य सेवा विस्तारमा समेत ध्यान दिने योजना बनाएको जनाएको छ। नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार प्रतियोगिता आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म सञ्चालन हुने भएको हो। प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने 8 वटै फ्रेन्चाइजले विदेशी खेलाड़ी अनुबन्ध गर्दैछन्। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ड्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स दुवै पटक उपविजेता बनेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पूर्व निर्धारित कार्यतालिकाभन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्कने हुनुभएको छ. यसअघि 26 साउनमा स्वदेश फर्कने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकष्ट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। नेता कार्यकर्ताको माग अनुसार देउवाको स्वदेश फर्कने समय परिवर्तन गरिएको कांग्रेस नेता प्रकाश शरण महतले जानकारी दिनुभयो। उहाँका अनुसार देउवा 26 साउनको राति फर्कने तयारीमा हुनुहुन्थ्यो, तर दिउँसो नै उहाँलाई स्वागत गर्न पाउनुपर्ने नेता कार्यकर्ताको आग्रह आएपछि उडान समय परिवर्तन गरिएको हो। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताउनु भएको छ। काठमाडौँ काँग्रेसको महानगरपालिका वडा नम्बर 26 कार्य समिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापति भन्दा माथि कोही हुन नसक्ने टिप्पणी गर्नुभयो। उहाँले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।
4: केही नेताहरू हुनुहुन्छ, उहाँहरू स्वयं वरिष्ठ हो, मभन्दा सिनियर हो, जिन्दगी काङ्ग्रेसमा बिताउनु भएको हो, उहाँहरूले जति मैले योगदान गरेको छैन, त्यसैले स्वयं वरिष्ठलाई हामीले वरिष्ठ मान्नुपर्ने मान्नु नपर्ने केही कारण छैन। सभापति भनेको संस्था हो, संस्थाभन्दा माथि कोही हुँदैन, सभापतिभन्दा तल हामी सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौँ। यो पार्टी मिल्छ भने म महामन्त्री अहिले नै छोडिदिन तयार छु। त्यसैले पार्टी मिल्ने मिलाउने कुरा पहिलो प्राथमिकता हुने।
3: आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिले प्राप्त गरेका अधिकारको समेत सही ढंगले सदुपयोग गर्न नसकेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगर,
5: आदिवासी जनजातिहरूको स्थिति अहिले कहाँ पुगेको छ भन्ने सन्दर्भमा चाहिँ मेरो अब्जर्भेसन नट रिसर्च है, अब्जर्भेसनमा के देख्छु भने मैले 5-6 वर्ष चाहिँ अब यो राज्यको अलिक माथिल्लो निकायबाट मैले यस्तो हेर्दाखेरि आदिवासी जनजातिको अहिलेको अवस्था चाहिँ के छ भने केही पाएको पनि सही रूपले चाहिँ सदुपयोग गर्न नसकेको स्थिति पनि छ यो है। अब हामी सबै पाइसक्यौँ त भन्ने होइन, हाम्रो पाउने पनि धेरै छ, आदिवासी जनजातिले पाउने विषयहरू पनि होइन, तर पाएको कुराहरू पनि हामीले चाहिँ सही रूपमा लैजानको लागि सकिराखेका छैनौँ।
3: नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल हत्कडी र नेल भोग्नु परेको बताउनु भएको छ। काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थरूहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्नुभयो। उहाँले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताउनु भयो।
6: यो राज्यले हामी माथि कतिसम्म झेल गर्यो थाहा भएन, हामी झेलै झेलको खेलभित्र फस्यौँ। 10 वर्ष जनयुद्ध गरेर एउटा नेपाली र अर्को नेपालीका बिचमा हानाहान गर्नेहरू, ताकाताक गर्नेहरू, परिवर्तनका नाममा भर्खर मात्रै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउनेहरू अहिले संसदमा हुनुहुन्छ। तर हामी पहिचानका लागि अधिकार माग्नेहरू 8.5 वर्ष जेल जीवन बिताएर आयौँ, हामीलाई चुनाव लड्न दिइएको छैन। गएको निर्वाचनमा हाम्रा साथीहरू जानुभयो, बेसरी गाली गर्नुभयो, तर लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन। धेरै व्याख्या नगरौँ, सबै गुज्रेको छैन, तर हाम्रा अधिकारका निमित्त एउटा प्रतिवेदन पनि सार्वजनिक गरिएन। अनि लाग्यो अहा, हाम्रा असन्तुष्टिका स्वरहरू सरकारलाई सुनाउनु पर्छ। हामीले जनमतबाट चुनाव हार्यौँ, जनभावना हारेका छैनौँ। हामीले जनताले दिएको केवल छाप मात्रै पाएका छैनौँ, तर मनभित्र पहिचानको अमित छापको माया पाएका छौँ।
3: रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ। कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ। सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै धान रोप्न शुरू हुने भएकाले अन्यत्रको तुलनामा मैझारो पनि छिटो हुन्छ। अन्य प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा 94.65, बागमतीमा 97.82, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि 13,70,000

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: कहिलेकाहीँ एक्लै लड्नुपर्ने र आफू एक्लै लड्नुपर्ने अवस्था आएको पहिलोचोटि नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा फेसबुक स्टेटस लेखेपछि अनेक अड्कलबाजी हुन थालेको छ. सुनेदेखेको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन समेत अनुरोध गर्नुभएको छ. प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामिलाका चर्चित पत्रकार हरिबहादुर थापा.
4: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ.
5: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारिणी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ आश्चर्यजनक र अनौठो छ. प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ. यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ. त्यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग. त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन् ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ. तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ आम्दानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला. अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीबाट आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन. अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्रनु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले. त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ. त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ. तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट यस्तो शब्दावली प्रयोग हुनु जायज होइन. यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ. ठिकै विषयमा चाहिँ लड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ. प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ. देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कतिपय बेला पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ. फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन.
4: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको त होइन उहाँले.
5: उहाँ एक्लै कसरी हुनुहुन्छ? उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ, दुई तिहाई प्राप्त पार्टीबाट प्रधानमन्त्री हुनुभएको छ, कसरी एक्लै हुनुहुन्छ? सांसदहरूले त उहाँ विरुद्ध अविश्वास प्रस्ताव त ल्याएको छैन होला. 181 जनाले उहाँ एक्लै हुनको लागि त 181 जना उहाँको विरुद्धमा उत्रिनु पर्यो, त्यो त छैन. संसद त उहाँकै पकडमा छ त, उहाँ एक्लै कसरी हुनुभयो? यो चाहिँ अनौठो लाग्छ. एक दुई तिहाई प्राप्त प्रधानमन्त्रीले म एक्लै छु भन्नु यो जति आश्चर्यजनक र लाग्दो कुरा त केही पनि भएन त. प्रधानमन्त्री त होल मुलुकै उहाँसँग छ नि. दुई तिहाई भनेपछि त उहाँको विरुद्धमा त थोरै नागरिक होला नि. दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री एक्लै त यो त अलिकति अनौठो भयो. त्यसो हो भने उहाँ एक्लै भएर शासन चलाउनै पाउनुहुन्न. उहाँले एकजना सांसद मात्रै भएर कसरी त्यस्तो हुन्छ? हामी त दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री भनिदिएका छौँ, हामी नागरिकको हकमा त
4: नआत्तिनुहोस् भनेर पनि भन्नुभएको छ. यो भने उहाँ आफै आत्तिएर अरूलाई नआत्तिनुहोस् भनिरहनु भएको त छैन.
5: उहाँ आफै आत्तिएको हुनसक्छ, मुलुक आत्तिएको छैन. मुलुकले त यस्ता धेरै खाले समस्याहरू, धेरै खाले द्वन्द्व घटनाहरू देखेकै हो. 17,000 नागरिक मरेको पनि देखेकै हो, मारिएको पनि देखेकै हो, जिल्ला सदरमुकाम ध्वस्त भएका पनि देखिएकै हुन्. धेरै कुराहरू देखिसकेको छ मुलुकले. देख्न बाँकी घटना कम छैन. जेएनजी विद्रोहमा त देशमा खरानी नै बनाएको पनि त देखेकै हो नि. त्यसले कारण गर्दा उहाँ एक्लै के का लागि लड्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन. अब मुलुक समस्यामा छ त्यो त थाहा छैन, त्यो त सम्हाल्न उहाँलाई दिएको हो. उहाँले एक्लै लड्ने चाहिँ अब उहाँ एक्लै कसरी लड्नुहुन्छ त? मलाई त्यो चाहिँ आश्चर्य लाग्यो. मुलुकै लड्छ नि समस्याको लागि त. प्रधानमन्त्रीले आग्रह गर्ने, आह्वान गर्ने हो. अब उहाँ त्यो रहस्यमय शब्द प्रयोग गरेर सधैँभरि जनतालाई चाहिँ त्यो भावुकतामा बगाइरहन सकिन्छ भन्ने खालको आयो भने त्यो शासकीय संरचनाबाट त्यो आउनु चाहिँ जायज होइन.
3: नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ. नेपाल क्रिकेट संज्ञानका अनुसार प्रतियोगिता आगामी अक्टोबर 26 नोभेम्बर 21 सञ्चालन हुने भएको हो। प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने 8 फ्रेन्चाइजले विदेशी खेलाड़ी अनुबन्ध गर्दैछन्। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। हवस् त, खबर यति नै। नमस्कार।

0: गोर्खा रेडियो हो
1: सैन्य समुदाय मा
2: बेलाय भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: It's the BBC's Lee Milner.
1: The Daily Telegraph says a woman he allegedly had an affair with was given a six-figure severance payment while he was UEFA's general secretary. Infantino has told the paper he strongly denies the claims, calling them categorically untrue. UEFA has confirmed a payment was made to the employee, which included the cost of an MBA course. It says it was within its rules at the time, although those rules have since been tightened.
0: The Prime Minister is launching a national tour to listen to concerns about the cost of living. Having promised to give the public breathing space, Andy Burnham is expected to focus on helping with bills, improving high streets and delivering pro-consumer initiatives. Sky's political correspondent Rob Powell says there'll be some awkward questions.
2: When are we going to hear detail about how to tackle the root causes of the cost of living crisis? In its clever politics of coming in and striking a more hopeful tone, but at some point he will have to turn his eye to these huge difficult trade-offs, and that's maybe what we haven't had so far.
3: त्यसैले स्वयं वरिष्ठलाई हामीले वरिष्ठ मान्नुपर्ने मान्नु नपर्ने केही कारण छैन. सभापति भनेको संस्था हो, संस्थाभन्दा माथि कोही हुँदैन.
4: 32 विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगर,
5: आदिवासी जनजातिहरूको स्थिति अहिले कहाँ पुगेको छ भन्ने सन्दर्भमा चाहिँ मेरो अब्जर्भेसन नट रिसर्च है अब्जर्भेसनमा के देख्छु भने मैले 5-6 वर्ष चाहिँ अब यो राज्यको अलिक माथिल्लो निकायबाट मैले यस्तो हेर्दाखेरि आदिवासी जनजातिको अहिलेको अवस्था चाहिँ के छ भने केही पाएको पनि सही रूपले चाहिँ सदुपयोग गर्न नसकेको स्थिति पनि छ यो है. अब हामी सबै पाइसक्यौँ त भन्ने होइन, हाम्रो पाउने पनि धेरै छ. आदिवासी जनजातिले पाउने विषयहरू पनि होइन, तर पाएको कुराहरू पनि हामीले चाहिँ सही रूपमा लैजानको लागि सकिराखेका छैनौँ.
4: नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हत्कडी र नेल भोग्नु परेको बताउनु भएको छ. काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थरूहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्नुभयो. उहाँले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताउनु भयो.
6: यो राज्यले हामी माथि कतिसम्म जेल गर्यो थाहा भएन. हामी झेलै झेलको खेलभित्र फस्यौँ. 10 वर्ष जनयुद्ध गरेर एउटा नेपाली र अर्को नेपालीका बिचमा हानाहान गर्नेहरू, ताकाताक गर्नेहरू, परिवर्तनका नाममा भर्खर मात्रै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउनेहरू अहिले संसदमा हुनुहुन्छ. तर हामी पहिचानका लागि अधिकार माग्नेहरू 8.5 वर्ष जेल जीवन बिताएर आयौँ. हामीलाई चुनाव लड्न दिइएको छैन. गएको निर्वाचनमा हाम्रा साथीहरू जानुभयो, बेसरी गाली गर्नुभयो, तर लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन. धेरै व्याख्या नगरौँ, सबै गुज्रेको छैन, तर हाम्रा अधिकारका निमित्त एउटा प्रतिवेदन पनि सार्वजनिक गरिएन. अनि लाग्यो अहा, हाम्रा असन्तुष्टिका स्वरहरू सरकारलाई सुनाउनु पर्छ. हामीले जनमतबाट चुनाव हार्यौँ, जनभावना हारेका छैनौँ. हामीले जनताले दिएको केवल छाप मात्रै पाएका छैनौँ, तर मनभित्र पहिचानको अमित छापको माया पाएका छौँ.
4: रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ. कृषि विभागका अनुसार शुक्रबारसम्म देशमा 96.06% रोपाई सकिएको छ. सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ. 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ. सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै धान रोप्न सुरु हुने भएकाले अन्यत्रको तुलनामा मैझारो पनि छिटो हुन्छ. अन्य प्रदेशमा पनि रोपाई सकिने चरणमा छ. विभागका अनुसार कोशीमा 93.69, मधेसमा 94.65, बागमतीमा 97.82, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ. यसपालि 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा सकिएको विभागले भनाइ छ. अवस्थ खबर यति नै. नमस्कार.
7: यो BFBS कुलकर्ण रेडियो हो.

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: कहिलेकाहीँ एक्लै लड्नुपर्ने र आफू एक्लै लड्नुपर्ने अवस्था आएको पहिलो चोटि नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा फेसबुक स्टेटस लेखेपछि अनेक अड्कलबाजी हुन थालेको छ। सुने देखेको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन समेत अनुरोध गर्नुभएको छ। प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामिलाका चर्चित पत्रकार हरिबहादुर थापा।
4: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ?
5: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ यो आश्चर्यजनक र अनौठो छ। प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ। यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ। त्यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग। त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन् ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ। तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ सम्झानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला। अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीको आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन। अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्तर्नु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले। त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ। त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ। तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट चाहिँ यस्तो शब्दावली प्रयोग हुनु जायज होइन। यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ। ठिकै विषयमा चाहिँ लड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ। प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ। देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कति बेला पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ। फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन।
4: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको होइन उहाँले?
5: उहाँ एक्लै कसरी हुनुहुन्छ? उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ, दुई तिहाई प्राप्त पार्टीबाट प्रधानमन्त्री हुनुभएको छ, कसरी एक्लै हुनुहुन्छ? सांसदहरूले त उहाँ विरुद्ध अविश्वास प्रस्ताव त ल्याएको छैन होला। 181 जनाले उहाँ एक्लै हुनको लागि 181 जना उहाँको विरुद्धमा उत्रिनु पर्यो, त्यो त छैन। संसद त उहाँकै पकडमा छ त, उहाँ एक्लै कसरी हुनुभयो? यो चाहिँ अनौठो लाग्छ। एक दुई तिहाई प्राप्त प्रधानमन्त्रीले म एक्लै छु भन्नु यो जति आश्चर्यजनक र लाग्दो कुरा त केही पनि भएन त। प्रधानमन्त्री त होल मुलुकै उहाँसँग छ नि, दुई तिहाई भनेपछि त उहाँको विरुद्धमा त थोरै नागरिक होला नि। दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री एक्लै त यो त अलिकति अनौठो भयो। त्यसो हो भने उहाँ एक्लै भएर शासन चलाउनै पाउनुहुन्न, उहाँले एकजना सांसद मात्रै भएर कसरी देश चलाउनुहुन्छ? हामी त दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री भनिदिएका छौँ, हामी नागरिकको हकमा त
4: नआत्तिनुहोस् भनेर पनि भन्नुभएको छ। यो भने उहाँ आफै आत्तिएर अरूलाई नआत्तिनुहोस् भनिरहनु भएको त छैन?
5: उहाँ आफै आत्तिएको हुनसक्छ, मुलुक आत्तिएको छैन। मुलुकले त यस्ता धेरै खाले समस्याहरू, धेरै खाले द्वन्द्व घटनाहरू देखेकै हो। 17,000 नागरिक मरेको पनि देखेकै हो, मारिएको पनि देखेकै हो, जिल्ला सदरमुकाम ध्वस्त भएका पनि देखिएकै हुन्। धेरै कुराहरू देखिसकेको छ मुलुकले, देख्न बाँकी घटना कम छैन। जेएनजी विद्रोहमा त देशको खरानी नै बनाएको पनि त देखेकै हो नि। त्यसले कारणले गर्दा उहाँ एक्लै के लागि लड्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन। अब मुलुक समस्यामा छ त्यो त थाहा छैन, त्यो त समाजलाई उहाँलाई दिएको हो। उहाँले एक्लै लड्ने चाहिँ अब उहाँ एक्लै कसरी लड्नुहुन्छ त? मलाई त्यो चाहिँ आश्चर्य लाग्यो। मुलुकै लड्छ नि समस्याको लागि त, प्रधानमन्त्रीले आग्रह गर्ने आह्वान गर्ने हो। अब उहाँ त्यो रहस्यमय शब्द प्रयोग गरेर सधैँभरि जनतालाई चाहिँ त्यो भावुकतामा बगाइरहन सकिन्छ भन्ने खालको आयो भने त्यो शासकीय संरचनाबाट त्यो आउनु चाहिँ जायज होइन।
3: नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार प्रतियोगिता आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म सञ्चालन हुने भएको हो। प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने 8 वटै फ्रेन्चाइजले विदेशी खेलाड़ी अनुबन्ध गर्दैछन्। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। हवस् त, खबर यति नै, नमस्कार।

0: शहीद पुत्र मनोज नारायण श्रेष्ठले 3 दशक भन्दा बढी समयदेखि दुर्लभ वस्तु दस्तावेज र स्मृतिहरू संकलन गरेर धनकुटा 6 को आफ्नै घरमा चलाएको संग्रहालय उचित प्रचार प्रसार तथा स्थानीय तहको व्यवस्थाका कारण ओझेलमा परेको छ। गोपाल बराइलीको रिपोर्ट।
1: शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले आफ्नै घरमा संग्रहालय स्थापना गरेर पुराना सामानहरूको संग्रहसँगै धनकुटाको सामाजिक सांस्कृतिक राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेख बनाउनु भएको छ। यस संग्रहालयलाई शहीद भीमनारायण श्रेष्ठ स्मृति संग्रहालयको नाम दिइएको छ, तर यो संग्रहालय ओझेलमा परेको छ। स्थानीय सरकारले यसको संरक्षण र प्रचार प्रसारमा कुनै ध्यान दिएको छैन। स्थानीय राजेश्वर बहादुर श्रेष्ठ।
2: धनकुटामा तत्कालीन अवस्थामा प्रयोग भइरहेका कुराहरू चाहिँ नयाँ जेनेरेसनलाई पनि जानकारी होस् भन्ने उद्देश्यले उहाँले आफ्नै निजी खर्चमा उहाँले सञ्चालन गरिरहनु भएको छ। यसमा स्थानीय सरकारले पनि चासो देखाइदियो भने अझै यसले चाहिँ प्रचार प्रसार पाउने थियो।
1: संग्रहालयमा भीमनारायणले जेलमा बिताएका संघर्षका दिन, राज्यद्रोहको मुद्दा लागेपछि पञ्चायतकालमा उकिल नपाएको पीडा लगायतका सामग्री समावेश छन्। त्यसै गरी संग्रहालयमा शहीद भीमनारायणसँग सम्बन्धित कपडा, घडी, चिठी पत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृति चिन्हहरू संग्रहित गरिएको मनोज नारायण श्रेष्ठको भनाइ छ।
3: यहाँ बुवाको उहाँ जुन कारावास जीवनमा बिताउनु भएको बक्सा छ, होइन, उहाँको लुगा छ, घडी छ, सेभिङ ब्रसहरू ब्रस छ।
1: संग्रहालयमा 200 भन्दा बढी दुर्लभ सामग्री सुरक्षित रहेका छन्। वर्षौंदेखि संकलन गरेर बनाइएको संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासकार र संस्कृति अध्ययन गर्नेहरूको महत्वपूर्ण अध्ययन केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। कहिले काहीँ नजिकैका विद्यालयबाट इतिहास पढ्ने विद्यार्थी, अनुसन्धानकर्ता लगायत आउने गरेको उहाँको भनाइ छ।
3: विशिष्ट मान्छेहरू आउँदाखेरि त खोलेर देखाइदिन्छु, अरू कोही छ हेर्ने छ भने यहाँ चो बजारहरूमा थाहा पाएका, मेरो घरमा संग्रहालय छ भने थाहा पाएकोलाई चाहिँ मलाई फोन गरेर यस्तो यस्तो खालको मान्छेहरू आउनुभएको छ, तपाईँको संग्रहालय हेर्ने इच्छा गर्नुभएको छ भनेर हुन्छ, म टाइम निकालेर दिन्छु र उहाँहरूले चाहिँ एकदम रमाएर जानुभएको छ। अहिलेसम्म
1: संग्रहालयमा संग्रहित पुराना सामग्रीहरू सहित धनकुटाको सामाजिक सांस्कृतिक राजनैतिक र ऐतिहासिक अभिलेखबाट दशकौं अघिको जीवनयापन कस्तो थियो भन्ने प्रश्नको उत्तर पाउन सकिन्छ। तर समयसँगै चलन चल्तीबाट हराउँदै गएका सामग्रीहरूलाई नयाँ पुस्ताले विस्थापित गर्दै गएका कारण धेरै ठाउँमा लोप भइसकेका छन्, जसले गर्दा तिनको ऐतिहासिक महत्व बुझ्ने अवसर पनि क्रमशः घट्दै गएको छ।
0: बिपी राजमार्गको खुर्कोट नेपालथोक कटुन्जी बेसी खण्डमा बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रे सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै यो सड़कमा सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ। बिहान 4 देखि बेलुका 6 सम्म भने सवारी चलाउने व्यवस्था मिलाइएको छ। मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका 5 देखि बिहान 5 सम्म सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको छ। यो बेला पहिरो, बाढी तथा सड़क कटानको जोखिम कायम रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। साउन लागे यता देखिएको खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन। ग्यास लिन उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन्। बजारमा अभाव देखिए पनि नेपाल आयल निगमले भने ग्यासको आयात बढाइएको जनाएको छ। निगमका अनुसार पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने अनुमान छ। सामान्य अवस्थामा महिनामा 45,000 देखि 46,000 मेट्रिक टन ग्यास आयात हुने गरेको निगमको तथ्याङ्क छ। आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्षमा 48 करोड राजस्व संकलन गरेको छ।
4: 64 करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको 74.45% प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात किमिरेले जानकारी दिनुभयो। कार्यालयले आयकरतर्फ 35 करोड 81 लाख, मूल्य अभिवृद्धि करतर्फ 9 करोड 88 लाख, अन्त शुल्कतर्फ 88 लाख र अन्यतर्फ 1 करोड 43 लाख राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षको साखदेखि असारसम्म 74 पटक बजार अनुगमन गरेको जनाएको छ। यो अवधिमा 7 वटा अग्रिम कर कच्ची परीक्षण, 1 वटा पूर्ण कर परीक्षण, 20 वटा द्रुत कर परीक्षण, 19 वटा संकलन भ्रमण र 5 पटक करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा आयकर संकलन अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर संकलनमा भने कमी आएको कार्यालयले जनाएको छ। कार्यालयले आर्थिक वर्ष 2081 1982 मा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर र ललितपुर सहित मुलुकका 35 जिल्ला र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम छ। झापा मोरङ इलाम पाँचथर तेह्रथुम ताप्लेजुङ ओखलडुङ्गा दोलखा रामेछाप काभ्रे र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मकवानपुर गोर्खा लमजुङ कास्की तनहुँ बागलुङ म्याग्दी जाजरकोट सल्यान सुर्खेत लगायत जिल्लामा पनि आकस्मिक बाढीको जोखिम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईका थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ। बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा बेलुका 6 बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै यो सड़कमा सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ। यो सड़कमा बिहान 4 बेलुका 6 बजेसम्म सवारी चलाउने व्यवस्था मिलाइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका 5 बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरीले यो बेला पहिरो बाढ़ी र सड़क कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। दिउँसो 1 पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला पार्टीको आगामी महाधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ। संस्थापन इतर समूहले नेतृत्वले एकताका लागि पहल नगरे पार्टी फुट्ने चेतावनी दिइसकेको छ। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा शुरूदेखि नै सुनवाई गर्ने आदेश गरेपछि संस्थापन पक्ष दबावमा छ। यही बीचमा संस्थापन इतर पक्षले यही साउन 29 काठमाडौँमा भेला बोलाएको छ। भेलामा पूर्व सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। उपचारका लागि हङकङमा रहेका देउवा यही साउन 28 मध्याह स्वदेश फर्कने बताइएको छ। देउबा यसअघि साउन 26 राति स्वदेश फर्कने कार्यक्रम थियो। भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालो बजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चागुनारायण 2 दुवाकोट बारूद खाना चोकमा किराना पसल सञ्चालन गर्दै आएका 57 तुलसीराम तोयानालाई ग्यास कालो बजारी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा एलपी ग्यास बिक्री वितरण गरिरहेको सूचना पाएपछि प्रहरीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट 3 ग्यास सिलिण्डर पनि फेला परेको प्रहरीले जनाएको छ। ग्याससहित तोयनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ।
4: कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ। सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै धान रोप्न शुरू हुने भएकाले अन्यत्रको तुलनामा मैझारो पनि छिटो हुन्छ। अन्य प्रदेशमा पनि रोपाई किने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा 94.65, बागमतीमा 97.82, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,39 हेक्टरमा सकिएको विभागको भनाइ छ।
3: नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा 900 रूपियाँ बढेको सुनको भाव आज प्रति तोला 5,600 रूपियाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 3,01,700 रुपियाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला 2,96,900 रुपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा 4,580 रुपियाँमा कारोबार भएको चाँदी आज 4,645 रुपियाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस 4,343 अमेरिकी डलरमा कारोबार भइरहेको छ।

0: सन्या समुदायमा
1: दिलाइभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यतिखेर मिथिलाञ्चलमा लोकपर्व मधु श्रावणीको हर्षोल्लास छ। दिउँसै रङ्गी विरङ्गी मिथिला पहिरनमा सजिएर नवविवाहिता वधुहरू सामूहिक रूपमा फूल टिपेर यो पर्व मनाउँदैछन्। जनकपुरबाट लक्ष्मण यादव।
4: नवविवाहिता वधुहरूले सामूहिक रूपमा मनाउने मधुश्रावणी पर्वको रङ्गमा यतिखेर मिथिलाञ्चल रङ्गिएको छ।

0: विभिन्न जात जाति बसोबास गर्दै आएको मिथिलाञ्चल बाहुन कायस्थ भूमिहार सोनार जातिका नवविवाहिता वधुहरूको रङ्ग बिरङ्गी मिथिला पहिरनले यो पर्वलाई थप मनमोहक बनाएको छ। दिउँसोतिर नवविवाहित वधु सहित घर परिवार र छिमेकीका महिलाहरू सामूहिक रूपमा गीत गाउँदै सार्वजनिक स्थलमा पुगेर फूल टिप्ने कार्य गर्ने गरेका छन्। टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा गरिने अर्थात् बासी फूलले देवताको पूजा गर्ने यो पर्वको मुख्य आकर्षण हो। प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनबाट शुरू भई 15 दिनसम्म चल्ने मधुश्रावणी पर्व मनाउन नवविवाहिता वधु ससुरालबाट माइती आउने गरेका छन्। विवाह भएको पहिलो श्रावण अर्थात् मधुश्रावणी पर्व माइतीमै मनाउने परम्परा रहिआएको छ। आकर्षक पहिरनमा सजिएको देखेर लोभ लागेको अनुभव सुनाउँदै आफै दैनिक फरक फरक पहिरनमा यो पर्व मनाउन पाउँदा जनकपुर धामकी कल्याणी मिश्रा निकै उत्साहित छन्।
1: 15 दिन हमसब फूल लोढै छी, जेना जानकी माता अपन विवाहके बाद रामजीके लेल रहथिन, हमसब लोढै छी। हुनकर पेटा तऽ नहि देबै लेकिन जे किछु केने छथिन ओ हल्का फल्का हमहूँ सब करऽ चाहै छियै। और बेसी ई चीज के तो वर्ड में एक्सप्रेस नहीं कर सके छी, लेकिन ई चीज के एक्साइटमेंट ब्राह्मण बेटी में बहुत।
0: मधुश्रावणीलाई सौभाग्यको पर्व पनि भनिन्छ। विभिन्न पूजा पाठ र संस्कृतिका लागि प्रख्यात मिथिलामा मधुश्रावणी व्रतको पनि आफ्नै महत्व रहेको छ। यो पर्व अवधिभर बिहान पूजा अर्चना गरेर घरका महिलाहरूबाट विषहरा अर्थात् मधुश्रावणी पर्वको कथा सुन्ने गरिएको अर्का व्रती रश्मि कर्ण बताउनुहुन्छ। नवविवाहिता महिलाले विवाहको प्रथम वर्षको श्रावणमा नाग पूजा गर्दै आएको सौभाग्यको दीर्घ कामना र सुखी जीवनको लागि यो पर्व मनाउने गरिएको स्थानीय चाँदनी झा बताउनुहुन्छ।
2: नवविवाहित लड़की सब हेथिन ओ जे छै से ई पाबनि पूजै छथिन। ई पाबनिमे भोला बाबा के आराधना कयल जाइत अछि। भोला बाबा और पार्वती के जे छै से मे खिस्सा पेहानी होइत अछि। विषहरा के पूजा कयल जाइ छै अपना सुहाग और घर परिवार के सुख शांति के लिए पावन कल जाए।
0: सावन कृष्ण पंचमी को दिन शुरू भई सावन शुक्ल तृतीया को दिन संपन्न होने यो पर्व मिथिलानी का लागि हास परिहास र मनोरंजन को माध्यम पनि बन्दै आएको छ।
3: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको लगातारको आक्रमणपछि पश्चिमा देशसँग थप इन्टरसेप्टर मिसाइल उपलब्ध गराउन आग्रह गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादन गर्न अनुमति दिने प्रतिबद्धताबाट पछि हटेको देखिएको केही दिनपछि जेलेन्स्कीको यस्तो आग्रह आएको हो। रूसले राजधानी किव नजिकै गरेको पछिल्लो आक्रमणमा एक बालक सहित कम्तीमा 3 जनाको ज्यान गएको छ। यसअघि पनि रूसी मिसाइल आक्रमणमा 21 जनाको ज्यान गएको थियो। रूसले आक्रमण तीव्र पारेपछि युक्रेनले हवाई प्रतिरक्षा प्रणाली र थप मिसाइलको आवश्यकता रहेको बताउँदै आएको छ। थप बीबीसी संवाददाता सासा स्विचरबाट।
4: Ukraine would be getting a steady trickle of air defense interceptors from America, but now Washington's own stocks are badly depleted due to the Iran war, leaving Kiev and other cities exposed. So on Saturday, on a visit to Belgrade, President Zelensky issued another cry for help. While acknowledging the steadfast support from allies such as Germany and Poland, he said they had stocks of air defense missiles they could share. He also singled out Japan and South Korea, which he said were sadly restricted by domestic laws.
3: सरकारले साउन भदौ र असोज महिनामा 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको चालू आर्थिक वर्षमा उठाउने ऋणको तालिका अनुसार पहिलो त्रैमासमा मात्रै 1 खर्ब रूपियाँ उठाउन लागि हो। ऋणको ब्याजदर अत्यन्त न्यून दरमा पाइएको अवस्थामा चालू वर्षका लागि उठाइने ऋणको अंशमध्ये सबैभन्दा धेरै पहिलो त्रैमासमा उठाउन लागि छ। तालिका अनुसार सरकारले यो वर्ष 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्व मेयर किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। पूर्व मेयर सिंहको आज मध्याह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभएको छ। 65 वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता हुनुभएको थियो। प्रहरीका अनुसार सिंहले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको थियो। सम्पर्क गरेको क्षेत्रबाटै सिंहको शव फेला परेको एसपी भट्टले बताउनुभयो। सिंह 2076 सालमा कपिलवस्तु नगरको मेयरमा काँग्रेसबाट निर्वाचित हुनुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँका विभिन्न ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोहरूमा प्रहरी परिचालन गरिएको हो। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योग मन्त्री गौरी यादवले गृहमन्त्री सुदन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेको यादवको सचिवालयले जनाएको छ। मन्त्री यादवको आग्रहपछि आज बिहानैदेखि उपत्यकाका ग्यास डिपोमा प्रहरी परिचालन गरी निगरानी र अनुगमन शुरू गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी बिक्री गर्ने र कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको हो। क्यानाडा पठाइदिने भन्दै एक व्यक्तिबाट 37 लाख रुपियाँ ठगेको आरोपमा काभ्री पलाञ्चोकका अच्युत दुलाल पक्राउ परेका छन्। मण्डन देवपुर छका 42 वर्षीय दुलाललाई काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरिएको नगरपालिकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुलालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रसुवाको प्रख्यात तीर्थस्थल गोसाई कुण्डमा जनै पूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। आउँदो भदौ 12 गते लाग्ने मेलाका लागि गोसाई कुण्डका होटल व्यवसायले प्रतीक्षालय शौचालय निर्माणका साथै आवास व्यवस्थापन र दाल चामल तेल लगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन्। गोसाई कुण्ड मार्ग होटल व्यवसाय संघका अध्यक्ष रञ्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरी विनायक हुँदै गोसाई कुण्डसम्मका 25 भन्दा बढी होटलले तयारी तीव्र पारेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै कर तिर्ने करदातालाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भएको छ। नेपाली युवा उद्यमी मञ्चको 22 वार्षिक साधारण सभामा बोल्दै लामिछानेले उद्यमी तथा व्यवसायीले कर मार्फत राज्यलाई योगदान गरिरहेकाले उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। सरकारले 4 महिनामा केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थाले पनि काम बिस्तारै अघि बढ़िरहेको उहाँको दावी छ। सरकारबाट आगामी दिनमा अझ राम्रो परिणाम आउने उहाँले बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतघडी र नेल भोग्नु परेको बताउनु भएको छ। काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान संविधान जारी हुँदा आफू थरूहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्नुभयो। उहाँले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताउनुभयो।
4: हामी झेलै झेलको खेलभित्र फस्यौं। 10 वर्ष जनयुद्ध गरेर एउटा नेपाली र अर्को नेपालीका बीचमा हानाहान गर्नेहरू, ताकाताक गर्नेहरू परिवर्तनका नाममा भर्खर मात्रै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउनेहरू अहिले संसदमा हुनुहुन्छ। तर हामी पहिचानका लागि अधिकार माग्नेहरू 8.5 वर्ष जेल जीवन बिताएर आयौं। हामीलाई चुनाव लड्न दिइएको छैन। गएको निर्वाचनमा हाम्रा साथीहरू जानुभयो, बेसरी गाली गर्नुभयो, तर लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन। धेरै व्याख्या नगरौँ, सबै गुज्रेको छैन, तर हाम्रा अधिकारका निमित्त एउटा प्रतिवेदन पनि सार्वजनिक गरिएन। अनि लाग्यो अहा, हाम्रा असन्तुष्टिका स्वरहरू सरकारलाई सुनाउनु पर्छ। हामीले जनमतबाट चुनाव हार्यौँ, जनभावना हारेका छैनौँ। हामीले जनताले दिएको केवल छाप मात्रै पाएका छैनौ, तर मनभित्र पहिचानको अमित छापको माया पाएका छौँ।
3: काठमाडौँमा 32औं विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्याली निकालिएको छ। विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भ्रिखुटी मण्डपदेखि खुला मञ्चसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले आफ्नो मौलिक संस्कृति, वेशभूषा र पहिचान झल्किने झाँकी र सांस्कृतिक प्रदर्शी प्रस्तुति प्रदर्शन गरेका थिए। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको 3 हप्ताभन्दा धेरै भइसकेको छ। अहिलेसम्मका खबर यही। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संसदको प्रमुख प्रतिपक्षी दल कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बैठक शुरू भएको हो। सभापति थापाले पार्टीका उम्मेद्वार नेतृत्वमा रहेका सरकारलाई जिम्मेवार बनाउन काम गरिने बताउनु भएको छ।
4: हाम्रा नेतृत्वमा रहेका स्थानीय सरकारहरूलाई निरन्तर रूपमा हामी अनुगमन गरिरहेका छौँ। कतिपय सन्दर्भमा जुन कामहरू भइरहेको छ हाम्रो चित्त बुझिरहेको छैन, जुन तरिकाले काम गर्नुपर्ने हो त्यो तरिकाले कामहरू कतिपय ठाउँमा भइरहेको छैन। हामी लगातार उहाँहरूलाई भनिरहेका छौँ, जसको पर्फर्मेन्स राम्रो छैन पार्टीले रेकर्डमा उहाँहरूको पर्फर्मेन्स राम्रो नभएको साथीहरूलाई त्यही अनुरूप पार्टीले आफ्नो रेकर्डमा राख्नुपर्छ, पार्टीले नोटिसमा राख्नुपर्छ। निर्वाचित भएर गइसके पछाडि चाहिँ मै सबै कुरा हो, मैले जे चाहे त्यही कुरा हुनुपर्छ भनेर जसरी मैमत्त भएर कतिपय ठाउँहरूमा काम भएका छन् ती गलत छन्। पार्टीको साथीहरूले पनि स्थानीय सरकारलाई मद्दत गर्ने हो, स्थानीय सरकारले आफ्नो नियम कानुन अनुसार काम गर्न पाउनुपर्छ, अप्ठ्यारो पार्नु हुँदैन।
3: बैठकमा पार्टीको आगामी 15 महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुनेछ। महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्य सम्पादन समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ। बैठकमा पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको 100 दिन र विपक्षीको भूमिका, प्रति सरकार र संगठनात्मक विषयमा छलफल हुनेछ। रासोपाले मन्त्री र नागरिकबीच प्रत्यक्ष संवादको व्यवस्था गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम चलाउने भएको छ। रासोपा सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग संवाद गर्नुपर्नेछ। कार्यक्रमको पहिलो चरणमा साँझ 5-6 बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। पार्टीका अनुसार कार्यक्रमले नागरिक तहमा रहेका विषयलाई सरकारी नीति र कार्यान्वयन प्रक्रियासम्म पुर्याउने माध्यमका रूपमा काम गर्नेछ। नेपाल ऑयल निगमले साउन महिनामा खाना पकाउने ग्यास आयात परिमाण 55,000 मेट्रिक टन पुग्ने प्रक्षेपण गरेको छ। निगमका निर्देशक विनित मणि उपाध्यायले सामान्यभन्दा 10,000 मेट्रिक टन आयात बढ्ने जानकारी दिनुभएको छ।
5: 21 गतेसम्मको डाटामा चाहिँ हाम्रो 37,762 मेट्रिक टन आइसकेको छ, होइन? त्यो भनेको चाहिँ राम्रो परिमाण हो। अहिले आइरहेको हिसाबले यही हिसाबले आयात हुँदाखेरि चाहिँ हामीले करिब करिब 54-55 हजार मेट्रिक टन चाहिँ यो साउन महिनामा आउने देखेको छौँ हामीले। त्यो भनेको चाहिँ हाम्रो सामान्य अवस्थाभन्दा राम्रो हो। सामान्य अवस्थामा जति आयात हुन्थ्यो, जस्तो 46-47 हजार हुन्थ्यो भने यही हिसाबले आयात भएर साउन महिनामा इन्ड हुँदाखेरि चाहिँ करिब 54 हजार जति हुनु भनेको चाहिँ करिब करिब पहिलेभन्दा 8-10 हजार मेट्रिक टन बेसी नै आउने भएको हुँदाखेरि त्यो आयात परिमाणलाई पनि राम्रै मान्नुपर्छ।
3: हाल दैनिक 100 बुलेटभन्दा बढी गाडी भारतबाट आइरहे पनि मुलुकभित्र उपभोक्ताले पर्याप्त ग्यास पाएका छैनन्। संसदको सार्वजनिक लेखा समितिले गएको भदौ 23 र 24 विभिन्न स्थानमा चलेका सरकारी स्वच्छताको अवस्थाबारे अध्ययन तथा छलफल गर्ने भएको छ। समितिले छलफलका लागि पर्सि मङ्गलबार बिहान 11 बजे बैठक बोलाएको छ। बैठकमा अर्थमन्त्री, अर्थसचिव, मुख्य सचिव तथा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। आन्दोलनका क्रममा सरकारी कागजात तथा स्वच्छता जलेका कारण कतिपय अभिलेखको लेखा परीक्षण हुन नसकेको विषयलाई समितिले छलफलको आधार बनाएको हो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोट्याङ 6 एउटा 3 कोठे विद्यालय भवन निर्माण गरिदिएको छ। ट्रस्टको 24,75,000 लगानीमा इन्द्रणी पोखरी सेकेन्डरी स्कुलको भवन निर्माण गरिएको हो। भवनका लागि इन्द्रणी पोखरी विद्यालयले 5 लाख लगानी गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
6: एडब्ल्युसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्म र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले 3 रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोट्याङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्ल्युटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
3: रासायनिक मलको अभावबीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ।
2: कृषि विभागका अनुसार शुक्रबारसम्म देशमा 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ।
3: कपिलवस्तुको यशोधारा आठ सिंहखोरको करवला नजिकै बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता भएका छन्। तीनजना नुहाउन गएका मध्ये 13 वर्षीय सरफराज मुसलमान सहित दुईजना बेपत्ता भएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11 बजे नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न लाग्नु भएको छ। भोलि नै उहाँले 3 बजे चिनिया राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। चैत दोस्रो हप्ता प्रधानमन्त्री बनेका शाहले यसअघि विभिन्न मुलुकका राजदूतहरूलाई सामूहिक भेट दिनुभएको थियो। यसअघि शाहले अमेरिकी राष्ट्रपति दक्षिण एसिया दूत तथा भारतका लागि अमेरिकी राजदूत र भारतीय विदेश मन्त्री विक्रम मिश्रीसँग तय भएको भनिएको भेट हुन सकेको थिएन। 3 दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्व मेयर किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। पूर्व मेयर सिंहको आज मध्याह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभएको छ। 65 वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता हुनुभएको थियो। प्रहरीका अनुसार सिंहले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको थियो। सम्पर्क गरेको क्षेत्रबाटै सिंहको शव फेला परेको एसपी भट्टले बताउनुभयो। सिंह 2074 सालमा कपिलवस्तु नगरको मेयरमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शहीद पुत्र मनोज नारायण श्रेष्ठले 3 दशकभन्दा बढी समयदेखि दुर्लभ वस्तु दस्तावेज र स्मृतिहरू संकलन गरी धनकुटा 6 को आफ्नै घरमा चलाएको संग्रहालय उचित प्रचार प्रसार र स्थानीय तहको बेवास्ताका कारण ओझेलमा परेको छ। गोपाल बराइलीको रिपोर्ट।
4: शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले आफ्नै घरमा संग्रहालय स्थापना गरेर पुराना सामानहरूको संग्रहसँगै धनकुटाको सामाजिक सांस्कृतिक राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेख बनाउनु भएको छ। यस संग्रहालयलाई शहीद भीमनारायण श्रेष्ठ स्मृति संग्रहालयको नाम दिइएको छ, तर यो संग्रहालय ओझेलमा परेको छ। स्थानीय सरकारले यसको संरक्षण र प्रचार प्रसारमा कुनै ध्यान दिएको छैन। स्थानीय राजेश्वर बहादुर श्रेष्ठ:
5: धनकुटामा तत्कालीन अवस्थामा प्रयोग भइरहेका कुराहरू नयाँ जेनेरेसनलाई पनि जानकारी होस् भन्ने उद्देश्यले उहाँले आफ्नै निजी खर्चमा उहाँले सञ्चालन गरिरहनु भएको छ। यसमा स्थानीय सरकारले पनि चासो देखाइदियो भने अझै यसले चाहिँ प्रचार प्रसार पाउने थियो।
4: संग्रहालयमा भीमनारायणले जेलमा बिताएका संघर्षका दिन, राज्यद्रोहको मुद्दा लागेपछि पञ्चायतकालमा उकिल नपाएको पीडा लगायतका सामग्री समावेश छन्। त्यसै गरी संग्रहालयमा शहीद भीमनारायणसँग सम्बन्धित कपडा, घडी, चिठी पत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृति चिन्हहरू संग्रहित गरिएको मनोज नारायण श्रेष्ठको भनाइ छ।
6: यहाँ बुवाको उहाँ जुन कारावास जीवनमा बिताउनु भएको बक्सा छ, होइन, उहाँको लुगा छ, घडी छ, सेभिङ ब्रसहरू ब्रस छ।
4: संग्रहालयमा 200 भन्दा बढी दुर्लभ सामग्री सुरक्षित रहेका छन्। वर्षौंदेखि संकलन गरेर बनाइएको संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासकार र संस्कृति अध्ययन गर्नेहरूको महत्वपूर्ण अध्ययन केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। कहिले काहीँ नजिकैका विद्यालयबाट इतिहास पढ्ने विद्यार्थी, अनुसन्धानकर्ता लगायत आउने गरेको उहाँको भनाइ छ।
6: विशिष्ट मान्छेहरू आउँदाखेरि त खोलेर देखाइदिन्छु, अरू कोही छ हेर्ने छ भने यहाँ चोक बजारहरूमा थाहा पाएका, मेरो घरमा संग्रहालय छ भने थाहा पाएकोलाई चाहिँ मलाई फोन गरेर यस्तो यस्तो खालको मान्छेहरू आउनुभएको छ, तपाईँको संग्रहालय हेर्ने इच्छा गर्नुभएको छ भनेर हुन्छ, म टाइम निकालेर दिन्छु र उहाँहरूले चाहिँ एकदम रमाएर जानुभएको छ। अहिलेसम्म
4: संग्रहालयमा संग्रहित पुराना सामग्रीहरू सहित धनकुटाको सामाजिक, सांस्कृतिक, राजनैतिक र ऐतिहासिक अभिलेखबाट दशकौं अघिको जीवनयापन कस्तो थियो भन्ने प्रश्नको उत्तर पाउन सकिन्छ। तर समयसँगै चलन चल्तीबाट हराउँदै गएका सामग्रीहरूलाई नयाँ पुस्ताले विस्थापित गर्दै गएका कारण धेरै ठाउँमा लोप भइसकेका छन्, जसले गर्दा तिनको ऐतिहासिक महत्व बुझ्ने अवसर पनि क्रमशः घट्दै गएको छ।
3: इरानले होर्मुज जलघाटी खोल्ने भए अमेरिकी आक्रमणमा भएको क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव ल्याएको छ। विदेश मन्त्री अब्बास अराक्चीले ओमनसँग भइरहेका वार्ता सहमति नजिक पुगेका भए पनि जलघाटी खोल्न शर्त राख्नु भएको हो। इस्लामाबादमा भएका सहमति भनेर इरानले खुलाएका बुँदालाई अमेरिकी संचार माध्यमले नयाँ शर्ताका रूपमा अर्थ्याएका छन्। डल्फिन आदिका कारण चीनको सांघाईका दुई प्रमुख विमानस्थलले आज 1300 भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले हिजो ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। आँधी आज झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। सांघाईको होङकियाओ र पुडोङ विमानस्थलले आजका लागि पूर्व निर्धारित 60% उडान रद्द गरेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: प्रमुख विपक्षी दल कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थानको गलत तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगमले 17 अर्ब बढी नोक्सानी भइरहेका बेला प्रधानमन्त्रीले 1 अर्बको कुरामा भुलाएको उहाँको भनाइ छ। यस्तै दुग्ध विकास संस्थानलाई आफै कमाउने बनाउनु पर्नेमा सरकारले रकम दिएर उन्नति भएको भ्रम देखाइएको थापाले बताउनु भएको छ।
4: यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अल्मलिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसेज पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ नेपाल वायु सेवा निगमको। नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
3: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीडितले ज्यान गुमाएको, 100 बालबालिकाको बिजुली भइरहेको भन्दै सरकार संवेदनहीन भनेको उहाँको टिप्पणी छ।
4: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्रै हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आने हो फोटो आउँछ, सबै फोटोको पछि मात्रै कुद्ने हो, समाचारको पछि मात्रै कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाट बढ्दै जान्छ।
3: राष्ट्रपतिले मन्त्री र नागरिकबीच प्रत्यक्ष संवादको व्यवस्था गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम चलाउने भएको छ। राष्ट्रपति सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग संवाद गर्नुपर्नेछ। कार्यक्रमको पहिलो चरणमा साँझ 5-6 बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। पार्टीका अनुसार कार्यक्रमले नागरिकता हराएका विषयलाई सरकारी नीति तथा कार्यान्वयन प्रक्रियासम्म पुर्याउने माध्यमका रूपमा काम गर्नेछ। नेपाल ऑयल निगमले साउन महिनामा खाना पकाउने ग्यास आयात परिमाण 55,000 मेट्रिक टन पुग्ने प्रक्षेपण गरेको छ। निगमका निर्देशक विनित मणि उपाध्यायले सामान्यभन्दा 10,000 मेट्रिक टन आयात बढ्ने जानकारी दिनुभएको छ।
5: 21 गतेसम्मको डाटामा चाहिँ हाम्रो 37,762 मेट्रिक टन आइसकेको छ, होइन? त्यो भनेको चाहिँ राम्रो परिमाण हो अहिले आइरहेको हिसाबले। यही हिसाबले आयात हुँदाखेरि चाहिँ हामीले करिब 54-55 हजार मेट्रिक टन चाहिँ यो साउन महिनामा आउने देखेको छौँ हामीले। त्यो भनेको चाहिँ हाम्रो सामान्य अवस्थाभन्दा राम्रो हो। सामान्य अवस्थामा जति आयात हुन्थ्यो, जस्तो 46-47 हजार हुन्थ्यो भने यही हिसाबले आयात भएर साउन महिनामा इन्डु हुँदाखेरि चाहिँ करिब 54 हजार जति हुनु भनेको चाहिँ करिब पहिलेभन्दा 8-10 हजार मेट्रिक टन बेसी नै आउने भएको हुँदाखेरि त्यो आयात परिमाणलाई पनि राम्रै मान्नुपर्छ।
3: हाल दैनिक 100 बुलेटभन्दा बढी गाडी भारतबाट आइरहे पनि मुलुकभित्र उपभोक्ताले भने पर्याप्त ग्यास पाएका छैनन्। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोटेहाङ 6 मा एउटा 3 कोटे विद्यालय भवन निर्माण गरेको छ। ट्रस्टको 24,75,000 लगानीमा इन्द्रणी पोखरी सेकेन्डरी स्कुलको भवन बनाइएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
6: एडब्ल्युसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्म र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले 3 रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोटेहाङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्ल्युटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
3: संसदको सार्वजनिक लेखा समितिले गएको भदौ 23 र 24 विभिन्न स्थानमा चलेका सरकारी स्रष्टाको अवस्थाबारे अध्ययन तथा छलफल गर्ने भएको छ। समितिले छलफलका लागि पर्सि मङ्गलबार बिहान 11 बजे बैठक बोलाएको छ। बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव तथा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। आन्दोलनका क्रममा सरकारी कागजात तथा श्रेष्ठता जालका कारण कतिपय अभिलेखको लेखा परीक्षण हुन नसकेको विषयलाई समितिले छलफलको आधार बनाएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बीएफएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11 बजे नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न लाग्नु भएको छ। भोलि नै उहाँले 3 बजे चीनी राजदूत छाओ माओ वाइङसँग भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। चैत दोस्रो हप्ता प्रधानमन्त्री बनेका शाहले यसअघि विभिन्न देशका राजदूतहरूलाई सामूहिक भेट दिनुभएको थियो। यसअघि शाहले अमेरिकी राष्ट्रपतिका दक्षिण एसिया दूत तथा भारतका लागि अमेरिकी राजदूत र भारतीय विदेश मन्त्री विक्रम मिश्रीसँग तय भएको भनिएको भेट हुन सकेको थिएन। प्रमुख प्रतिपक्षी दल कंग्रेसले आगामी स्थानीय तहको चुनावमा आन्तरिक चुनाव अर्थात् प्राइमरी मार्फत उम्मेद्वार खडा गर्ने भएको छ। केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन कुमार थापाले प्राइमरी चुनावका लागि प्राविधिक तयारी भइसकेको जानकारी दिनुभएको हो।
4: अब आउने स्थानीय निर्वाचनमा विधानकै व्यवस्था छ, कुन वडामा वडा अध्यक्ष को हुने भन्ने कुरा, कुन पालिकाको मेयर को हुने भन्ने कुराको प्रारम्भिक कुराको त्यसको निर्क्यौल गर्ने काम अब तलको क्रियाशील सदस्यहरूले गर्नुहुन्छ। त्यसका निम्ति माध्यम भनेको प्राइमेरी हुन्छ। प्राइमेरी सबै डिजिटल माध्यमबाट हुन्छ र सबै सिस्टम यहाँ बनिसकेको छ। कोही साथी बुथमा जानु पर्दैन, कोही साथी कहीँ काठमाडौँ महानगरपालिकामा मेयर कसलाई लडाउने भन्ने बारेमा काठमाडौँ महानगरपालिकाभित्र बसेका प्रत्येक क्रियाशील सदस्यहरूलाई त्यो पनि हामी अब बैशाख कुर्नु पर्दैन, हामीले यो सबै काम मङ्सिर पुसमा गर्न सक्छौँ।
3: यस्तो प्रारम्भिक चुनाव मार्फत क्रियाशील सदस्यहरूले 3 जना उम्मेद्वार सिफारिस गरेपछि पार्टीले निर्णय गर्नेछ। नियमित तालिका अनुसार अबको 8 महिनाभित्रै स्थानीय तहको चुनाव हुनुपर्नेछ। पार्टीमा असन्तुष्ट पक्षलाई समेट्न विषयमा विधानभन्दा दायाँबायाँ नगर्ने उहाँले अडान व्यक्त गर्नुभएको छ।
4: सबै कुराहरू बसेर छलफल गरौँ, कुराकानी गरौँ, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी हो, यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन। यो कुरा गर्ने कुरामा संवाद गरेको थप संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फकिन्न। मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु। नेताहरूप्रति मेरो ठुलो सम्मान छ, सबैलाई जोडेर लिएर जानुपर्छ, किनकि यो पार्टी 4 पुस्ताको पार्टी हो। यो पार्टीमा मेरो उमेरभन्दा बढी उमेर कन्ट्रिब्युट गर्नुभएको नेताहरू यहाँ पार्टीमा अहिले पनि हुनुहुन्छ।
3: थापाले पार्टीको विशेष महाधिवेशन पक्षधरको आधिकारिकताबारे सर्वोच्च अदालतमा हुने पुनः सुनवाईको दृढताका साथ सामना गर्ने बताउनु भएको छ।
4: पञ्चायतको बेलामा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको बिपी कोइरालाको पार्टीका कार्यकर्ताहरू हामीहरू, हामी त हाम्रो पार्टीभित्रको आन्तरिक विषय हो। हामीले सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ, राख्छ। यसको राजनीतिक पक्षहरूका बारेमा समयक्रममा ती कुरा खुल्दै गइहाल्छ नि। नेपाल कत्रो छ, खुल्दै जान्छ, खुल्दै जाओस्, समयलाई छाडिदिउँ। अहिले त्यहाँ विश्वास राख्ने हो र जहिले समय आउँछ, जहिले अदालतले बोलाउँछ, त्यो बेलामा हामीहरू जाने हो र शानका साथ आफ्नो कुराको डिफेन्ड गर्ने हो।
3: कङ्ग्रेसमा क्रियाशील सदस्यको संख्या 8 लाख पुगेको जानकारी बैठकमा दिइएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर रिफिलिङ गर्ने काम निरन्तर भइरहेको सङ्घको भनाइ छ। उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरेमा ग्यास अभावको समस्या तत्कालै समाधान हुने दावी सङ्घले गरेको छ। सङ्घका अनुसार हाल एलपी ग्यासको आयात करिब 15% वृद्धि भइरहेको छ। यस्तै गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ग्यास बिक्रीको बजार अनुगमन तीव्र पारिएको छ। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ। उद्योग मन्त्री गौरी कुमार यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि काठमाडौँ उपत्यकाका टिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको थियो। इरानले हर्मुज जलघाँटी खोल्ने भए अमेरिकी आक्रमणमा भएको क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव ल्याएको छ। विदेश मन्त्री अब्बास अराक्चीले ओमानसँग भइरहेका वार्ता सहमति नजिक पुगेका बताए पनि जलघाँटी खोल्न शर्त राख्नु भएको हो। विश्लेषक त्रिता पार्सीले जलघाँटी खोल्न बल प्रयोग गर्ने अमेरिकी नीति असफल भएको टिप्पणी गर्नुभएको छ।
5: It's very likely that there is going to be some sort of a fee, and it will not be a toll, it will not be politically biased, it will be some sort of an environmental service fee. I find that at this point almost impossible to avoid, and what I think we have to keep in mind is that the United States has now tried on numerous occasions to open up the strait militarily, and it has not only not worked, it has backfired. So the fundamental balance is not right now not in the favor of the United States.
3: र डल्फिन आदिका कारण चिनको साङ्घाईका दुई प्रमुख विमानस्थलले आज 1300 भन्दा बढी उडान रद्द गरेका छन्। आदिको जोखिमलाई ध्यानमा राख्दै अधिकारीले प्रभावित क्षेत्रबाट 4 लाख बढी मानिसलाई स्थानान्तरण गरेका छन्। खबर यति नै, नमस्कार।

0: BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. प्रमुख विपक्षी दल कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थानको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री शाहले दिएका तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
1: यो दूध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झऱ्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अल्म लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, नेपाल वायु सेवा निगमको, नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब करिब करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
0: सभापति थापाले हेटौँडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्क जानकारी दिनुभएको छ।
1: हेटौँडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दोरहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ, 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा, नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौँडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोटेहाङ 6 एउटा 3 कोठा विद्यालय भवन निर्माण गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
2: एडब्ल्युसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्म र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले 3 रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोटेहाङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्ल्युटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
0: यतिखेर मिथिलाञ्चलमा लोकपर्व मधुश्रावणीको हर्षोल्लास छ। दिउँसै रङ्ग विरङ्गी मिथिला पहिरनमा सजिएर नवविवाहिता वधुहरू सामूहिक रूपमा फूल टिपेर यो पर्व मनाउँछन्। जनकपुरबाट लक्ष्मण यादव।
3: नवविवाहिता वधुहरूले सामूहिक रूपमा मनाउने मधुश्रावणी पर्वको रङ्गमा यतिखेर मिथिलाञ्चल रङ्गिएको छ।

0: विभिन्न जात जाति बसोबास गर्दै आएको मिथिलाञ्चल बाहुन कायस्थ भूमिहार सोनार जातिका नवविवाहिता वधुहरूको रङ्ग बिरङ्गी मिथिला पहिरनले यो पर्वलाई थप मनमोहक बनाएको छ। दिउँसोतिर नवविवाहित वधु सहित घर परिवार र छिमेकीका महिलाहरू सामूहिक रूपमा गीत गाउँदै सार्वजनिक स्थलमा पुगेर फूल टिप्ने कार्य गर्ने गरेका छन्। टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा गरिने अर्थात् बासी फूलले देवताको पूजा गर्ने यो पर्वको मुख्य आकर्षण हो। प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनबाट सुरु भई 15 दिनसम्म चल्ने मधुश्रावणी पर्व मनाउन नवविवाहिता वधु ससुरालबाट माइती आउने गरेका छन्। विवाह भएको पहिलो श्रावण अर्थात् मधुश्रावणी पर्व माइतीमै मनाउने परम्परा रहिआएको छ। आकर्षक पहिरनमा सजिएको देखेर लोभ लागेको अनुभव सुनाउँदै आफै दैनिक फरक फरक पहिरनमा यो पर्व मनाउन पाउँदा जनकपुर धामकी कल्याणी मिश्रा निकै उत्साहित छन्।
1: 15 दिन हमसब फूल लोढे छी जेना जानकी माता अपन विवाह के बाद रामजी के लेल रहथिन, तहिना हमसब लोढे छी। हुनकर पेट तर त नहि देबै, लेकिन जे किछु केने छथिन ओ हल्का फल्का हमहूँसब करय चाहै छियै।
2: इङ्ल्यान्डका धेरै भागमा भोलिसम्म अधिकतम तापक्रम 36 डिग्री सेल्सियस पुग्ने भएपछि पहेँलो सतर्कता सूचना जारी गरिएको छ। इङ्ल्यान्डको पूर्वी एङ्ग्लिया र दक्षिण पूर्वी भागमा तापक्रम सबभन्दा धेरै हुन सक्ने पूर्वानुमान गरिएको छ। तातो हावा लु आउन सक्ने भन्दै आगामी केही दिनमा यो वर्षको 5 औँ चेतावनी जारी हुन सक्ने जनाइएको छ। खबर यति नै, नमस्कार।
3: BS Kulkar Radio.

पिछले जुम्मे को अगले जुम्मे को

Yo, PFBS, Gorkha Radio Yo, PFBS, Gorkha Radio Ho.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रमुख विपक्षी दल कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थानको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री शाहले दिएका तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
4: यो दूध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको, प्रधानमन्त्रीले यस्तो कुरामा बलमा लिने हो भनेको। बाबा कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसेज पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ नेपाल वायु सेवा निगमको। नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
3: सभापति थापाले हेटौँडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्क जानकारी दिनुभएको छ।
4: हेटौँडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ, 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा, नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौँडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
3: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीडितले ज्यान गुमाएको, 100 बाल बालिकाको बिचल्ली भइरहेको भन्दै सरकार संवेदनहीन बनेको उहाँको टिप्पणी छ।
4: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्रै हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आन्यो फोटो आउँछ, सबै फोटोको पछि मात्रै कुद्ने हो, समाचारको पछि मात्र कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ, यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाहट बढ्दै जान्छ।
3: राष्ट्रपतिले सरकारका मन्त्री र नागरिक बीच प्रत्यक्ष संवादको व्यवस्था गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम चलाउने भएको छ। राष्ट्रपति सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग संवाद गर्नुपर्नेछ। कार्यक्रमको पहिलो चरणमा साँझ 5-6 बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। पार्टीका अनुसार कार्यक्रमले नागरिकतामा रहेका विषयलाई सरकारी नीति तथा कार्यान्वयन प्रक्रियासम्म पुर्याउने माध्यमका रूपमा काम गर्नेछ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कारवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारणसहित 15 बुँदे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले भने अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिकप्रति जवाबदेता नभएको भन्दै कम्पनीहरूलाई कारवाही गरिएको जनाएको छ। हामीले संघका अध्यक्ष डिगबहादुर खत्रीसँग कुरा गरेका छौँ।
5: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ, नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
6: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो, त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानुन मात्रै हेरेर हुँदैन।
5: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
6: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ, त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरशा पालना गरौँ भने हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
5: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ, ती नीति चाहिँ के हुन्छ?
6: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षण कालका निम्ति भनेर ल्याइएको निर्णय थियो, त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षण कालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो, त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। फ्री भिसा, फ्री टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा, र अर्को हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
3: नेपाल एलपी ग्यास उद्योग संघले अनावश्यक सिलिण्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहज एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर भर्ने काम निरन्तर भइरहेको संघको भनाइ छ। उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरेमा ग्यास अभावको समस्या तत्कालै समाधान हुने दावी संघले गरेको छ। संघका अनुसार हाल एलपी ग्यासको आयात 15% वृद्धि भइरहेको छ। यस्तै गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ग्यास बिक्रीको बजार अनुगमन तीव्र पारिएको छ। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ। उपचार गराउन नसकेर काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पतिमध्ये 67 वर्षीय तिलकुमारी पराजुलीको शव भेटिएको छ। बुधबार साँझ नदीमा बेपत्ता भएकी मण्डन देवपुर सातकी पराजुलीको शव ओखलढुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको छ। तिलकुमारीसँगै बेपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्सपेक्टर कविन राईले जानकारी दिनुभएको छ। प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासीले खोजी गरिरहेका छन्। लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित तिलकुमारीलाई श्रीमान केदारनाथले पिठ्यूमा बोकेर दोलालघाटसम्म पुर्याई नदीमा हम्फालेको प्रत्यक्षदर्शी र सीसीटीभी फुटेजका आधारमा खुलेको थियो। अब खबर फटाफट।
5: इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान। उत्पादनका बेला प्रतिमन 4,500 रुपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउको प्रतिमन 7,000 सम्म। भोजपुरको हतुवागढी गाउँपालिकाले 50% अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज, कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्य। 19 पुस्तकालय दिवस आउँदो भदौ 15 मनाइँदै यो वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य, बाल, युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य तय। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको अर्ग्यानिक चियाको मूल्य प्रति किलो 6,000। पञ्चकन्या 4 घ्याङस्वारामा लगाइएको चिया गुणस्तर परीक्षणमा उत्कृष्ट। 3 वर्ष अघि रोपेका चियाका बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन शुरू। अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै 13 करुणा फाउन्डेसनले गर्यो जिल्लामा 1793 जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार। 1763 जनालाई परिचय पत्र वितरण, विभिन्न तालिम र कार्यक्रम सञ्चालन गर्दै। हेटौडा उपमहानगरपालिका 11 शहीद स्मारकमा जातीय संग्रहालय निर्माण। 4 करोडको लागतमा बनेको संग्रहालयमा राखियो 14 जात जातिका मौलिक सामग्री। भविष्यमा 27 जात जातिका मौलिकता झल्किने सामग्री राख्ने योजना। र खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सडक खण्डको लप्से खोलामा अस्थायी बेली ब्रिज जडान गरिने। बेली ब्रिज जडानका लागि 1,63,64,000 खुल्यो ठेक्का।
3: इङ्ल्यान्डका धेरै भागमा भोलिसम्म अधिकतम तापक्रम 36 डिग्री सेल्सियससम्म पुग्ने भएपछि पहेँलो सतर्कता सूचना जारी गरिएको छ। इङ्ल्यान्डको पूर्वी एङ्ग्लिया र दक्षिण पूर्वी भागमा तापक्रम सबभन्दा धेरै हुन सक्ने पूर्वानुमान छ। अक्सफोर्ड विश्वविद्यालयका जलवायु वैज्ञानिक डाक्टर क्लो बिमाकोम्बेले अबको चिन्ता तातो लहर धेरै पटक आउने भन्दा धेरै छ भन्नुभएको छ।
2: It's quite surprising just how long the heat has gone on for in between those periods as well. So temperatures haven't really got below like the mid-20s, especially in the south of the UK. That's really made it quite an extreme summer in terms of our weather.
0: Yo, BFBS, Gorkha Radio Home.

0: गोरखा रेडियो हो
1: BFPS गोरखा रेडियो
2: सैन्य समुदाय मा
0: लाइन भरी
2: ऑन एयर
0: एप मा
2: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFPS
0: यो BFPS गोरखा रेडियो हो
2: गोरखा रेडियो हो
4: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तमघासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बनियाको कम्पनीले 92% मात्र सकाएको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
5: उसले काम गर्छै गर्दैन कन्ट्राक्टरले
6: गर्छु
5: भनेर रद्द गरिदिनु कति पैसाको काम बाँकी छ अब
7: जस्तो कि यो ठेक्का अहिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तपाईँले ठेक्का तोडिदिउँ त भन्नुभयो
5: मतलब छैन यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
4: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्रै भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयको कर्मचारीलाई प्रश्न गर्नुभएको थियो। काठमाडौँ तीनका सांसद राजुनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ। गोकर्णेश्वर नगरपालिका एक महाङ्कालबाट ओखरेनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो। निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ।
8: निकुञ्ज एरियामा के लेखेको छ भन्दाखेरि उहाँहरूको यो जुन यहाँ काटेको जुन रकम हुन्छ नि त्यसको 30-50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ तर त्यो चाहिँ छैन।
9: तपाईँको जनताको इस्युमा विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको जनताको इस्युमा किनभने नागरिक सर्वोच्चतालाई जहिले पनि सेनाले सम्मान गर्छ त्यो कुरालाई चाहिँ मैले बुझाएको छु। कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक सञ्जाल गलत कुरा भनिदिन्छ त्यसो प्रचार नगर्नु
4: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्की धप्की गरेको भन्दै पाण्डेको कडा आलोचना भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11 बजे नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न लाग्नु भएको छ। भोलि नै उहाँले 3 बजे चिनी राजदूत झाङ माओमेकसँग भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले आगामी स्थानीय तहको चुनावमा आन्तरिक चुनाव अर्थात् प्राइमेरी मार्फत उम्मेद्वार खडा गर्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन कुमार थापाले प्राइमेरी चुनावका लागि प्राविधिक तयारी भइसकेको जानकारी दिनुभएको छ।
10: र अब आउने स्थानीय निर्वाचनमा विधानकै व्यवस्था छ कुन वडामा वडाध्यक्ष को हुने भन्ने कुरा कुन पालिकाको मेयर को हुने भन्ने कुराको प्रारम्भिक कुराको त्यसको निर्क्यूल गर्ने काम अब तलको क्रियाशील सदस्यहरूले गर्नुहुन्छ। त्यसका निम्ति माध्यम भनेको प्राइमेरी हुन्छ। प्राइमेरी सबै डिजिटल माध्यमबाट हुन्छ र सबै सिस्टम यहाँ बनिसकेको छ। कोही साथी बुथमा जानु पर्दैन। कोही साथी कहीँ काठमाडौँ महानगरपालिकामा मेयर कसलाई लडाउने भन्ने बारेमा काठमाडौँ महानगरपालिकाभित्र बसेका प्रत्येक क्रियाशील सदस्यहरूलाई त्यो पनि हामी अब बैशाख कुर्नु पर्दैन। हामीले यो सबै काम मङ्सिर पुसमा गर्न सक्छौँ।
4: यस्तो प्रारम्भिक चुनाव मार्फत क्रियाशील सदस्यहरूले 3 जना उम्मेद्वार सिफारिस गरेपछि पार्टीले निर्णय गर्नेछ। नियमित तालिका अनुसार अबको 8 महिनाभित्रै स्थानीय तहको चुनाव हुनुपर्नेछ। पार्टीमा असन्तुष्ट पक्षलाई समेट्ने विषयमा विधानभन्दा दायाँ बायाँ नगर्ने उहाँले अडान व्यक्त गर्नुभएको छ।
10: सबै कुराहरू बसेर छलफल गरौँ कुराकानी गरौँ सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी हो। यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन। यो कुरा गर्ने कुरामा संवाद गरेको थप संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु। तर्साएर चाहिँ म तर्सिन्न। तर्साएर चाहिँ म तर्सिन्न। दबाएर पनि म दबिन्न। फकाएर पनि फकिन्न। मलाई विधान थाहा छ।
4: यतिखेर मिथिलाञ्चलमा लोकपर्व मधुश्रावणीको हर्षोल्लास छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
11: नवविवाहिता वधुहरूले सामूहिक रूपमा मनाउने मधुश्रावणी पर्वको रङ्गमा यतिखेर मिथिलाञ्चल रङ्गिएको छ।

विभिन्न जात जाति बसोबास गर्दै आएको मिथिलाञ्चल बाहुन कायस्थ भूमिहार सोनार जातिका नविवाहिता वधुहरूको रङ्ग बिरङ्गी मिथिला पहिरनले यो पर्वलाई थप मनमोहक बनाएको छ। दिउँसोतिर नविवाहित वधु सहित घर परिवार र छिमेकीका महिलाहरू सामूहिक रूपमा गीत गाउँदै सार्वजनिक स्थलमा पुगेर फूल टिप्ने कार्य गर्ने गरेका छन्। टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा गरिने अर्थात् बासी फूलले देवताको पूजा गर्ने यो पर्वको मुख्य आकर्षण हो। प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनबाट शुरू भई 15 दिनसम्म चल्ने मधुश्रावणी पर्व मनाउन नविवाहिता वधु ससुरालबाट माइती आउने गरेका छन्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
4: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन।
3: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
4: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्यो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षाकर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
3: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ। पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69 लाख रुपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। उपचार गराउन नसकेर काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पतीमध्ये 67 वर्षीय तिलकुमारी पराजुलीको शव भेटिएको छ। बुधबार साँझ नदीमा बेपत्ता भएकी मण्डन देवप्रसादकी पराजुलीको शव ओखलडुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको छ। तिलकुमारीसँगै बेपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्स्पेक्टर कविन राईले जानकारी दिनुभएको छ। लामो समयदेखि बोनमाय र क्यान्सरबाट पीडित तिलकुमारीलाई श्रीमान केदारनाथले पिठ्यूमा बोकेर दुलालघाटसम्म पुर्याई नदीमा हाम फालेको प्रत्यक्षदर्शी र सिसिटिभी फुटेजका आधारमा खुलेको थियो। महोत्तरी गाउँपालिका एक पर्सामा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ। जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिघही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घण्टौँसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुरधामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ। गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 मुद्दे प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नु भएको हो। जेरुसलमबाट बीबीसीका जोन डोनिसन।
5: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it. It had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas for the first time had agreed to disarm.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
2: यो BFBS

0: को हवा लागे छ
1: देखे छैनस् तराई को हवा दिदै छु।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्खासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र पानियाको कम्पनीले 92% मात्र गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
4: रद्द गरिदिनु, कति पैसाको काम बाँकी छ? अब काम गर्ने कन्ट्राक्टर
5: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तर ठेक्का तोडिदिउँ त भन्नुभयो,
4: मतलब छैन जस्तो कि यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या, हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
3: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्र भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न पनि गर्नुभएको थियो। काठमाडौँ तीनका सांसद राजनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ। गोकर्णेश्वर नगरपालिका एक महाकालबाट ओखरिनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो। निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ।
6: त्यसको 30% चाहिँ 50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ, तर त्यो चाहिँ छैन।
7: तपाईँको जनताको इस्युमा विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको छु। जनताको इस्युमा किनभने नागरिक सर्वोच्चताले जहिले पनि सेनाले सम्मान गर्छ, त्यो कुरालाई चाहिँ मैले बुझाएको छु। कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक सञ्जाल गलत कुरा भनिदिन्छ, त्यसो प्रचार नगर्नु।
3: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्की टप्पी गरेको भन्दै प्रधानमन्त्री निकट मानिने पाण्डेको कडा आलोचना भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
8: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
9: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन।
8: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
9: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
8: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
3: पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69 लाख रूपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। प्युठानको सामुदायिक वन क्षेत्रमा व्यापारी 13 थान बरुवा बन्दुक र 2 थान बन्दुकका नाल बरामद भएको छ। इलाका प्रहरी कार्यालय लुङ बहाने प्युठानबाट खोटिएको डोरीले 9 बहिनी गाउँपालिका 2 को मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले पनि अवैध शुल्क असुली ठगी श्रमिक शोषण बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेही नभएको भन्दै म्यान पावर कम्पनीलाई कार्यवाही गरेको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौं।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
5: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
4: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
5: यहाँनिर विषयका के हो त भन्दा वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय त्यो निकाय कम्प्लिटली अक्षरश कानूनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरशः पालना गरौँ भने हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
4: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन् त?
5: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षण कालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षण कालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठूलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पूरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
3: औतरी गाउँपालिका 1 वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
6: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घण्टौंसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
3: गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 बुधे शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नु भएको हो। गएको महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको लडाई अन्त्यका लागि तयार भएको प्रस्ताव अघि बढेको बताउनु भएको थियो। जेरुसलमबाट बीबीसीका जोन डेनिसनको रिपोर्ट।
7: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it, it had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas for the first time had agreed to disarm in exchange for Israeli withdrawal, something that he called a monumental step.
3: यो BFBS गोरखा रेडियो हो।

0: सन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रमुख प्रतिपक्षी दल काँग्रेसले आगामी स्थानीय तहको चुनावमा आन्तरिक चुनाव अर्थात प्राइमरी मार्फत उम्मेद्वार खडा गर्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन कुमार थापाले प्राइमरी चुनावको लागि प्राविधिक तयारी भइसकेको जानकारी दिनुभएको छ।
4: अब आउने स्थानीय निर्वाचनमा विधानकै व्यवस्था छ, कुन वडामा वडा अध्यक्ष को हुने भन्ने कुरा, कुन पालिकाको मेयर को हुने भन्ने कुराको प्रारम्भिक कुराको त्यसको निर्क्यौल गर्ने काम अब तलको क्रियाशील सदस्यहरूले गर्नुहुन्छ। त्यसका निम्ति माध्यम भनेको प्राइमेरी हुन्छ, प्राइमेरी सबै डिजिटल माध्यमबाट हुन्छ र सबै सिस्टम यहाँ बनिसकेको छ। कोही साथी बुथमा जानु पर्दैन, कोही साथी कहीँ काठमाडौँ महानगरपालिकामा मेयर कसलाई लडाउने भन्ने बारेमा काठमाडौँ महानगरपालिकाभित्र बसेका प्रत्येक क्रियाशील सदस्यहरूलाई त्यो पनि हामी अब बैशाख कुर्नु पर्दैन, हामीले यो सबै काम मङ्सिर पुसमा गर्न सक्छौँ।
3: यस्तो प्रारम्भिक चुनाव मार्फत क्रियाशील सदस्यहरूले तीनजना उम्मेद्वार सिफारिस गरेपछि पार्टीले निर्णय गर्नेछ। नियमित तालिका अनुसार अबको 8 महिनाभित्रै स्थानीय तहको चुनाव हुनुपर्नेछ। पार्टीमा असन्तुष्ट पक्षलाई समेट्ने विषयमा विधान भन्दा दायाँ बायाँ नगर्ने उहाँले अडान व्यक्त गर्नुभएको छ।
4: सबै कुराहरू बसेर छलफल गरौँ, कुराकानी गरौँ, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो, यो जिम्मेवारी हो। यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको छ, संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फकिन्न। मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु। नेताहरूप्रति मेरो ठुलो सम्मान छ, सबैलाई जोडेर लिएर जानुपर्छ, किनकि यो पार्टी 4 पुस्ताको पार्टी हो। यो पार्टीमा मेरो उमेरभन्दा बढी उमेर कन्ट्रिब्युट गर्नुभएको नेताहरू यहाँ पार्टीमा अहिले पनि हुनुहुन्छ।
3: थापाले पार्टीको विशेष महाधिवेशन पक्षधरको आधिकारिकताबारे सर्वोच्च अदालतमा हुने पुनः सुनवाईको दृढताका साथ सामना गर्ने पनि बताउनु भएको छ। काँग्रेसमा क्रियाशील सदस्यको संख्या 8 लाख पुगेको जानकारी बैठकमा दिइएको छ। अब खबर फटाफट।
5: इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान। उत्पादनका बेला प्रतिमन 4,500 रुपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउको प्रतिमन 7,000सम्म। भोजपुरको हतुवागढी गाउँपालिकाले 50% अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज। कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्य। 19 पुस्तकालय दिवस आउँदो भदौ 15 गते मनाइँदै यो वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य, बाल युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य तय। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको अर्ग्यानिक चियाको मूल्य प्रति किलो 6,000। पञ्चकन्या 4 घ्याङस्वारामा लगाइएको चिया गुणस्तर परीक्षणमा उत्कृष्ट। 3 वर्ष अघि रोपेका चियाका बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन शुरू। अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै 13 थुम करुणा फाउन्डेशनले गर्यो जिल्लामा 1,793 जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार। 1,763 जनालाई परिचय पत्र वितरण, विभिन्न तालिम र कार्यक्रम सञ्चालन गर्दै। हेटौडा उपमहानगरपालिका 11 को शहीद स्मारकमा जातीय संग्रहालय निर्माण। 4 करोडको लागतमा बनेको संग्रहालयमा राखियो 14 जातजातिका मौलिक सामग्री, भविष्यमा 27 जातजातिका मौलिकता झल्किने सामग्री राख्ने योजना। र खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सड़क खण्डको लप्से खोलामा अस्थायी बेली ब्रिज जडान गरिने। बेली ब्रिज जडानका लागि 1,63,64,000 खुल्यो ठेक्का।
3: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोटेहाङ 6 मा एउटा 3 कोटे विद्यालय भवन निर्माण गरिदिएको छ। ट्रस्टको 24,75,000 लगानीमा इन्द्रेणी पोखरी सेकेन्डरी स्कूलको भवन निर्माण गरिएको हो। भवनका लागि इन्द्रेणी पोखरी विद्यालयले करिब 5 लाख लगानी गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थाम्सुहाङ।
6: एडब्लुसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्म र एक्सटेन्सन प्रोजेक्ट गरेर 2 किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले तिनवटा रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोटेयाङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्ल्युटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
3: इङ्ल्यान्डका धेरै भागमा भोलिसम्म अधिकतम तापक्रम 36 डिग्री सेल्सियस पुग्ने भएपछि पहेलो सतर्कता सूचना जारी गरिएको छ। इङ्ल्यान्डको पूर्वी एङ्ग्लिया र दक्षिण पूर्वी भागमा तापक्रम सबैभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: कुल का रेडियो हो।
1: ऐसे कोई अंदर ना आ सके, अंदर से कोई बाहर।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: पूर्व प्रधान विकास मन्त्री सुनिल लम्सालले काम नगरीमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तमखासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र पानियाको कम्पनीले 92% मात्र गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
4: उसले काम गर्छै गर्दैन कन्ट्र्याक्टरले
5: गर्छु
4: भनिरहेछ रद्द गरिदिनु कति पैसाको काम बाँकी छ अब नयाँ टेन्डर खोलिदिनु तुरन्तै गरिदिनु उसले काम गर्ने कन्ट्र्याक्टर
6: गरिदिउँ है। जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो
4: सम्भव होला कि मतलब छैन जसको
5: यस्तो धेरैको कन्ट्र्याक्ट तोडेको छौँ क्या हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
3: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्र भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न भनी गर्नुभएको थियो। काठमाडौँ तीनका सांसद राजुनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ। गोकर्णेश्वर नगरपालिका एक महाङकालबाट ओखरिनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो। निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ।
7: त्यसको 30% चाहिँ 50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ तर त्यो चाहिँ छैन।
8: तपाईँको जनताको इस्युमा विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको छु। जनताको इस्युमा किनभने नागरिक सर्वोच्चतालाई जहिले पनि सेनाले सम्मान गर्छ त्यो कुरालाई चाहिँ मैले बुझाएको छु। कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक सञ्जाललाई गलत कुरा भनिन्छ त्यसो प्रचार नगर्नु होला।
3: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्किटप्पी गरेको भन्दै प्रधानमन्त्री निकट मानिने पाण्डेको कडा आलोचना भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
9: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
10: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ लागिरहनु भएको छ लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउनु प्रदेश सरकारले कति पनि दिने छैन।
9: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
10: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
9: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
3: पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69 लाख रूपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। प्युठानको सामुदायिक वन क्षेत्रमा व्यापारी 13 थान बरुवा बन्दुक र 2 थान बन्दुकका नाल बरामद भएको छ। इलाका प्रहरी कार्यालय लुङ बहाने प्युठानबाट खटिएको डोरीले 9 बहिनी गाउँपालिका 2 को मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कारवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधी माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले पनि अवैध शुल्क असुली ठगी श्रमिक शोषण बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यान पावर कम्पनीलाई कारवाही गरेको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौँ।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
5: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
4: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
5: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भन्या हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
4: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन्छ?
5: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षणकालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षणकालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। प्रिभिस अफ टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
3: पौतरी गाउँपालिका 1 वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
6: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिघई खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घन्टौँसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रम सम्बत 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
3: गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 बुधे शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नुभएको हो। गएको महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको लडाईँ अन्त्यका लागि तयार भएको प्रस्ताव अघि बढेको बताउनु भएको थियो। जेरुसलमबाट बीबीसीका जोन डेनिसनको रिपोर्ट।
7: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it, it had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas for the first time had agreed to disarm in exchange for Israeli withdrawal, something that he called a monumental step.
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: पूर्व प्रधान विकास मन्त्री सुनिल लम्साले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ. गुल्मीको तमखासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र पानियाको कम्पनीले 92% मात्र गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो.
4: उसले काम गर्छै गर्दैन कन्ट्राक्टरले
5: गर्छु
4: भनिरहेको रद्द गरिदिनु. कति पैसाको काम बाँकी छ अब उसले काम गर्ने कन्ट्राक्टर
6: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो
4: सम्भव होला कि मतलब छैन जसो होस् यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या हिजो पुरै लेगेसी गएको नेताहरूको तोडेको छ.
3: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्र भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न भनी गर्नुभएको थियो. काठमाडौँ तीनका सांसद राजुनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ. गोकर्णेश्वर नगरपालिका एक महाङकालबाट ओखरिनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो. निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ.
7: त्यसको 30% चाहिँ 50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ. तर त्यो चाहिँ छैन.
8: तपाईँको जनताको इस्युमा विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको छु. जनताको इस्युमा किनभने नागरिक सर्वोच्चतालाई जहिले पनि सेनाले सम्मान गर्छ त्यो कुरालाई चाहिँ मैले बुझाएको छु. कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक सञ्जाललाई गलत कुरा भनिन्छ त्यसो पत्यार नगर्नु होला.
3: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्किटप्की गरेको भन्दै प्रधानमन्त्री निकट मानिने पाण्डेको कडा आलोचना भएको थियो. लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ.
9: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ.
10: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ लागिरहनु भएको छ लाग्नुहोस्. कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ. बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन.
9: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ. उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ.
10: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु. र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु. हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु.
9: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ. आचार्यले सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ.
3: पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ. दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो. 69 लाख रूपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो. न्यायाधीश नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो. प्युठानको सामुदायिक वन क्षेत्रमा व्यापारीसित 13 थान बरुवा बन्दुक र 2 थान बन्दुकका नाल बरामद भएको छ। इलाका प्रहरी कार्यालय लोङ बहाने प्युठानबाट खटिएको डोरीले 9 बहिनी गाउँपालिका 2 को मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 वटा म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले पनि अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यान पावर कम्पनीलाई कार्यवाही गरेको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौं।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
2: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
1: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
2: यहाँनिर विषयका के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानूनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भने हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
1: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन्छ?
2: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षणकालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षणकालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। प्रिभिस अफ टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 को उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठूलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पूरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
0: औतरी गाउँपालिका 1 वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
3: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घण्टौंसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
0: गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 बुधे शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नुभएको हो। गएको महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको लडाई अन्त्यका लागि तयार भएको प्रस्ताव अघि बढेको बताउनु भएको थियो। जेरुसलमबाट बीबीसीका जोन डेनिसनको रिपोर्ट।
4: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it. It had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas, for the first time, had agreed to disarm in exchange for Israeli withdrawal, something that he called a monumental step.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: आज प्रतिनिधि सभाको बैठक बस्दैछ। अपराह्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची